0: Coming up next, 101 News Headlines. News Headlines.
1: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज इतवार है, मुहर्रम उल हराम की 19 और जुलाई की 5 तारीख। ये रेडियो पाकिस्तान है। मुदस्सिरा अथर से खबरें सुनिए। अहम खबरों का खुलासा। पाकिस्तान और तुर्की ने $5 अरब की दो तरफा तिजारत के मुतफ़िक़ा बाहमी हदफ के हसूल के अज़्म का इआदा किया है। वज़ीर आज़म ने तुर्क सरमायाकारों को कानकनी, मादनियात और तवानाई समेत मुख्तलिफ शोबों के मुश्तरका मंसूबों में सरमायाकारी की दावत दी है। नायब वज़ीर आज़म ने पाकिस्तान और तुर्की के अहम तज़वीराती जुग्राफियाई महले वक़ूअ को दोनों ममालिक के लिए मुआशी फ़ायदे में तब्दील करने पर जोर दिया है। कैप्टन कर्नल शेर खान शहीद निशान हैदर का 27वां यौम शहादत आज मनाया जा रहा है। सदर और वज़ीर आज़म ने कैप्टन कर्नल शेर खान शहीद निशान हैदर को बेमिसाल बहादुरी, जुरत और अजीम कुर्बानी पर जबरदस्त खिराज अकीदत पेश किया है। फुटबॉल वर्ल्ड कप के प्री क्वार्टर फाइनल मरहले में मराकश ने कनाडा को 3-0 जबकि फ्रांस ने पैराग्वे को 1-0 से हरा दिया। खबरें तफसील से। पाकिस्तान और तुर्की ने $5 अरब की दो तरफा तिजारत के मुश्तरका बाहमी हदफ के हसूल के अज़्म का इआदा किया है। इस अज़्म का इजहार वज़ीर आज़म मोहम्मद शहबाज शरीफ और तुर्क सदर रजब तैयब उर्दवान के दरमियान इस्तंबोल के वाहिदुद्दीन महल में होने वाली मुलाकात के दौरान किया गया। दोनों रहनुमाओं ने पाकिस्तान और तुर्की के दरमियान दो तरफा तआवुन को मजीद मजबूत बनाने के मुश्तरका अज़्म का इजहार किया। इस मौके पर खास तौर पर तिजारत और सरमायाकारी, तवानाई, तेल और गैस की तलाश, मादनियात और कानकनी और इन्फॉर्मेशन टेक्नोलॉजी के शोबों में तआवुन बढ़ाने पर जोर दिया गया। मुलाकात में दोनों रहनुमाओं ने अहम इलाकाई और आलमी उमूर पर भी तबादला ख्याल किया। सदर रजब तैयब उर्दवान ने ईरान और अमरीका के दरमियान पाकिस्तान की सालिसी की कोशिशों को सराहा, जिनके नतीजे में तारीखी इस्लामाबाद मुफाहमती याददाश्त पर दस्तखत मुमकिन हुए। वज़ीर आज़म शहबाज शरीफ ने पाकिस्तान और तुर्की के दरमियान दरीना तज़वीराती शराकतदारी को मजीद मजबूत बनाने के अज़्म का इआदा किया है। वह इस्तंबोल में तुर्क सदर रजब तैयब उर्दवान के हमरा मुश्तरका प्रेस कॉन्फ्रेंस से खिताब कर रहे थे। वज़ीर आज़म ने कहा कि तुर्की ने जंग, जल्जले और तबाहकुन सैलाब समेत हर मुश्किल घड़ी में पाकिस्तान का साथ दिया है। वज़ीर आज़म ने सदर उर्दवान की दूरंदेश क़यादत को सराहते हुए कहा कि उनकी क़यादत में तुर्की ने मईशत, टेक्नोलॉजी और तज़वीराती शोबों में नुमाया तरक्की की है। शहबाज शरीफ ने कहा कि दोनों रहनुमाओं के दरमियान तिजारत, सरमायाकारी और सनअती तआवुन के फरोग पर तफसीली और मुफीद बातचीत हुई। इलाकाई अमन की कोशिशों को उजागर करते हुए शहबाज शरीफ ने कहा कि इस्लामाबाद मुफाहमती याददाश्त इस मुश्तरका एतमाद की अक्कास है कि तनाज़ात के हल और खित्ते में पायदार अमन इस्तेहकाम के लिए बातचीत, सिफारतकारी और बाहमी एहतराम ही बेहतरीन वाहिद रास्ता है। वज़ीर आज़म ने शुमाली कब्रस के मामले पर तुर्की की हिमायत का इजहार किया, जबकि जम्मू और कश्मीर के अवाम और उनके हक़ खुदरादियत की मुसलसल हिमायत पर तुर्की का शुक्रिया भी अदा किया। इस मौके पर सदर रजब तैयब उर्दवान ने अपने खिताब में इस्लामाबाद मुफाहमती याददाश्त के नतीजे में कायम होने वाले अमन का खैर मकदम करते हुए कहा कि इस माहदे के बाद पूरी दुनिया ने सुख का सांस लिया है। तुर्क सदर ने माहदे को नुकसान पहुंचाने की कोशिशों पर तश्वीश का इजहार करते हुए गजा पर इसराइल के मुसलसल हमलों की शदीद मजम्मत की। रजब तैयब उर्दवान ने कहा कि तुर्की और पाकिस्तान खित्ते में अमन, इस्तेहकाम और खुशहाली के फरोग के लिए मिलकर काम करते रहेंगे। तुर्क सदर ने इक्तसादी तआवुन के हवाले से कहा कि कराची में तुर्क सरमायाकारों के लिए खसूसी इक्तसादी जोन के क्याम पर काम जारी है, जबकि दोनों ममालिक के दरमियान तिजारत के दायरे कार को मजीद बढ़ाने के लिए भी मुज़ाकरात चल रहे हैं। उन्होंने कहा कि दोनों ममालिक तवानाई, ट्रांसपोर्ट, मादनियात और इन्फॉर्मेशन टेक्नोलॉजी के शोबों में तआवुन को मजीद वसअत देने के लिए भी पुरअज़्म हैं। वज़ीर आज़म मोहम्मद शहबाज शरीफ ने तुर्क सरमायाकारों को मादनियात और कानकनी, तवानाई, इन्फॉर्मेशन टेक्नोलॉजी और मसनू जहानत के मुश्तरका शोबों में सरमायाकारी की दावत दी है। वह इस्तंबुल में मुनक़िदा पाकिस्तान तुर्किया कारोबारी कॉन्फ्रेंस से खिताब कर रहे थे। कॉन्फ्रेंस में तुर्की के नायब सदर جیودت یلماز سمیت بڑی تعداد میں ترک سرمایہ کار بھی موجود تھے. وزیراعظم نے کہا کہ پاکستان نے کراچی میں خصوصی اقتصادی زون میں ترکی کے سرمایہ کاروں کے لیے 1,000 ایکڑ زمین مختص کی ہے. اس زون کا نام رجب طیب اردوان اسپیشل اکنامک زون رکھا جائے گا. انہوں نے کہا کہ پاکستان کی 60% آبادی نوجوانوں پر مشتمل ہے جو ملک کا قیمتی سرمایہ ہے اور انفارمیشن ٹیکنالوجی اور مصنوعی ذہانت پر مبنی منصوبوں کے ذریعے ملک کو معاشی ترقی اور سماجی اور اقتصادی خوشحالی کی طرف لے جا سکتے ہیں. نائب وزیر اعظم اور وزیر خارجہ محمد اسحاق ڈار نے کہا ہے کہ پاکستان اور ترکی خوشحالی جدت پسندی کے فروغ اور علاقائی استحکام کے لیے مضبوط شراکت دار کے طور پر مل کر مستقبل کی تعمیر کے لیے تیار ہیں. انہوں نے استنبول میں منعقدہ پاکستان ترکی کاروباری کانفرنس سے خطاب کرتے ہوئے کہا کہ دونوں ممالک نے علاقائی امن و سلامتی، انسانی ہمدردی کی بنیاد پر امداد کی فراہمی اور اہم قومی مفادات کے تحفظ میں ایک دوسرے کا بھرپور ساتھ دیا ہے. اسحاق ڈار نے کہا کہ پاکستان اور ترکی یورپ، ایشیا، مشرق وسطی اور وسطی ایشیا کے سنگم پر واقع ہیں اور اس اہم تصویراتی جغرافیائی محل وقوع کو دونوں ممالک کے لیے معاشی فائدے میں تبدیل کرنا چاہیے. انہوں نے ترک سرمایہ کاروں کو پاکستان کے مختلف شعبوں میں سرمایہ کاری کے مواقع سے فائدہ اٹھانے کی دعوت بھی دی. یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں. کیپٹن کرنل شیر خان نشان حیدر کا 27 یوم شہادت آج منایا جا رہا ہے. وہ 1970 میں خیبر پختونخوا کے ضلع سوابی میں پیدا ہوئے. 1999 میں کنٹرول لائن پر کارگل جنگ کے دوران انہوں نے غیر معمولی بہادری اور جرات کا مظاہرہ کیا اور گلتری کے علاقے میں 17,000 فٹ کی بلندی پر 5 اہم چوکیوں کا دفاع کرتے ہوئے بھارتی افواج کو بھاری نقصان پہنچایا. کیپٹن کرنل شیر خان 1999 میں آج کے روز وطن کا دفاع کرتے ہوئے جامع شہادت نوش کر گئے. ان کی بے مثال بہادری کے اعتراف میں انہیں پاکستان کے سب سے بڑے فوجی اعزاز نشان حیدر سے نوازا گیا. صدر آصف علی زرداری اور وزیر اعظم شہباز شریف نے دشمن کے خلاف جنگ میں کیپٹن کرنل شیر خان شہید کی بے مثال بہادری، جرات اور عظیم قربانی پر زبردست خراج عقیدت پیش کیا ہے. ایک بیان میں صدر نے کہا کہ کیپٹن کرنل شیر خان شہید کی قربانی قومی تاریخ کا ایک روشن باب ہے جسے ہمیشہ یاد رکھا جائے گا. وزیر اعظم شہباز شریف نے ایکس پر اپنے پیغام میں کیپٹن کرنل شیر خان شہید کی قربانی کو خراج عقیدت پیش کرتے ہوئے کہا کہ وفاداری، فرض شناسی اور عظیم قربانی کی ان کی لازوال میراث آج بھی پاکستانی عوام کے دلوں میں زندہ ہے. پاکستان کی مسلح افواج اور سروسز چیفز نے کیپٹن کرنل شیر خان شہید کی بے مثال بہادری، غیر متزلزل عزم اور وطن کے لیے دی گئی عظیم قربانی کو زبردست خراج عقیدت پیش کیا ہے. پاک فوج کے شعبہ تعلقات عامہ کے بیان میں کہا گیا ہے کہ کیپٹن کرنل شیر خان شہید کی لازوال قربانی آج بھی پاکستانی قوم کی نسلوں کے لیے بہادری، حب الوطنی اور پاکستان کی خود مختاری اور علاقائی سالمیت کے تحفظ کے عزم کی روشن مثال ہے. بیان میں کہا گیا ہے کہ پاکستان کے عوام اور مسلح افواج اس عزم کا اعادہ کرتے ہیں کہ وہ ان اعلی اصولوں کی پاسداری جاری رکھیں گے جن کے لیے کیپٹن کرنل شیر خان شہید نے اپنی جان کا نذرانہ پیش کیا اور ان کی عظیم قربانی کی داستان قومی تاریخ میں ہمیشہ زندہ رہے گی. خواتین کے آئی سی سی ٹی ٹوینٹی عالمی کپ کا فائنل آج لارڈز لندن میں آسٹریلیا اور انگلینڈ کے درمیان کھیلا جائے گا. میچ شام 7:30 بجے شروع ہوگا. فٹ بال عالمی کپ میں 16 ملکوں کے راؤنڈ کے پہلے 2 میچوں میں ہیوسٹن میں راکش نے کینیڈا کو 3-0 سے شکست دی تھی جبکہ فلیڈیلفیا میں فرانس نے پیراگوئے کو 1-0 سے ہرا دیا. موسم محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر علاقوں میں موسم گرم اور مرطوب رہنے جبکہ میدانی علاقوں میں دن کے وقت شدید گرمی کا امکان ہے. تاہم شام اور رات کے اوقات میں کشمیر، گلگت بلتستان، بالائی خیبر پختونخوا اور شمال مشرقی پنجاب کے بعض مقامات پر تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے. آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت. اسلام آباد 26 ڈگری سینٹی گریڈ، لاہور 31، کراچی 30، پشاور 29، کوئٹہ 22، گلگت 23، مری 18 اور مظفر آباد 27 ڈگری سینٹی گریڈ. بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، لہ، پلوامہ، اننت ناگ، شوپیاں اور بارہ مولہ میں مطلع جزوی طور پر ابرآلود اور موسم خشک رہنے جبکہ جموں میں گرم اور خشک موسم متوقع ہے. آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر پلوامہ اور بارہ مولہ 21، جموں 28، لے 15، جبکہ شوپیاں اور اننت ناگ 20 ڈگری سینٹی گریڈ۔ اسی کے ساتھ خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیوں کے لیے ہماری ویب سائٹ ہے radio.gov.pk۔
2: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دی بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دی ون ابو ایف ایم 101.1
3: For latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.